Gracias.

प्रस्तुत गर्नुभएको हो। यो बजेट खाने आयोजनाको लागि 24 करोड 15 लाख बजे नियोजन गरिएको छ। भौतिक पूर्वाधारमा सबैभन्दा बढी रकम जुटाएको प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि 41 अर्ब 13 करोड 86 लाख रुपियाँ बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षको अनुमानित खर्च पिलाउने स्रोत आन्तरिक राजस्व तथा विविध प्राप्ति भने पनि 11 अर्ब 22 करोड 75 लाख संकलन गर्ने र संघीय सरकारबाट

का लागि पहिलो पटक प्रहरी भर्नामा विजय विनियोजन गरेको छ। यस उद्देश्यले आफ्नो आर्थिक गतिविधिलाई सहकारी बनाउन निरन्तर प्रयास गरिरहेको छ। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि 66 अर्ब 93

96 अर्ब 96 लाख रुपया अर्थात 34.1% र पूँजीगततर्फ 43 अर्ब 97 करोड 14 लाख रुपियाँ अर्थात 65.69% विनियोजन गरिएको बताउनु भयो। कृषिको आधुनिकरण, उत्पादन लागत न्यूनीकरण र उत्पादकत्व वृद्धि गर्ने कृषि यान्त्रिकीकरण कार्यक्रमलाई निरन्तर गतिमा 1.96 करोड विनियोजन गरेको गण्डकी प्रदेश सरकारले 32.79 करोड 79 लाख रुपियाँ

0: bisa som sekarang ada
1: शासन व्यवस्था

कांग्रेस भए पनि प्रदेशको बजेट कार्यान्वयनको अवस्था निकै कमजोर छ। प्रशासनिक ढिलासुस्ती, राजनैतिक अस्थिरता, अपर्याप्त कर्मचारी र कानूनको

सात महिनाको सेसनपछि मलिनमा बाथरूमको ठेक्का रासायनिक मल ल्याउन सरकार सरकारी स्तरबाट यात्रा क्यान्सरको औषधि पाउने कठिन लगायतका खबरहरू कार्टुन पाठिएछन्।

क्यान्सरको औषधि पाउने कठिन सुशीतमा खबर प्रकाशित छ। भारत सरकारले क्यान्सरको उपचार गर्नुपर्ने भने अत्यावश्यक औषधि कार्बन लाटिन र प्लाटिनको मूल्य वृद्धि गरेसँगै नेपालको ती औषधिका प्रतिव्यवस्थापनमा कठिनाई बढेर गएको छ। त्यस्तै नयाँ पत्रिकाको पहिलो पृष्ठमा

नेपाली मूलको आपूर्ति र किसान अधिकारका लागि एकजुट हुनुको फाइदा कुराकानी कार्टुन लगायतका सामग्रीमा के छ सिआइएको साझा खबर सुन्दै

0: பிரதிஸ்பதே தனி பூர்ண பிரசாரம் சுயத்தின் வேட்டை தாக்குவதே சிஐஎன் மார்க்கம் செய்வதே சாமாஜிக பாட்டு சாமுதாயக் சூச்சனா நெட்வொர்க் சிஐஎன் किसान बीच को एकता नहीं अधिकार को शक्ति सकने भाई किसान आस्था तथा विचार का आधार में निराजित इसको प्रभाव एकता को बल का बारे में राष्ट्रीय कृषक महासंघ का अध्यक्ष पंचकाजी श्रेष्ठ सब हमी कुराकानी
1: कर पर्याप्त मात्रा में नए तभी समस्या होते हैं सम्पर्क सम्बन्धी बाटो मैले यो सरकार बन्ने गरेको अवस्था पनि एक महिना अगाडि मैले सम्पर्क गर्दाखेरि त्यति धेरै त छैन अब हामीले कमी चाहिँ गरेको छ ढङ्गको कारणले फेरि भइहाल्यो भने हामीलाई आपत्ति पर्छ हामीसँग भएको दिन अलिअलि दिन चाहिँ सक्छ तर हिसाबले पहिला जस्तै लाइन लाग्दै पेट्रोल जस्तै यो ग्यास लाइन जस्तै घर बसेर किसान मात्रै आउनु थाल्यो भने हामीलाई निकै गाह्रो हुन्छ भन्ने कुराहरू छ अब त्यो मसुली किसान मित्रहरूलाई त्यसै गरिरहेका नेपाल सरकारको चाहिँ तलमा रहेका सम्बन्धित सरकारवाला मन्त्रालयहरूलाई हामी किसान कृषि किसानसँग सम्बन्धित चाहिँ हामी के गर्छौँ भने जस्तो पालिका तहमा जति पनि पालिका तहमा सरकारको चाहिँ प्रतिनिधित्व गरिरहनुका मेयर मेयर सबैले चाहिँ सबै पालिकामा प्रमुखहरूले यसलाई चाहिँ कृषि भनेको हाम्रो जीवन हो यो संस्कृति हाम्रो संस्कार संस्कृतिसँग जोडेको छ कृषि संस्कृति भएन भने हाम्रो देश छ हामी पनि मान्दैनौँ भन्ने खालको चाहिँ त्यो क्षेत्र अवतर्नु पर्छ हामी अरूसँग परनिर्भर भएर कति दिन बस्ने भन्ने कुरा अवस्थ पर्छ त्यसैले हामीले पैसा हातमा छ म पैसा धेरैको माथि खान्छु म बाँच्छु भन्ने खालको अथवा मलाई यो पैसाले जोगाउँछु भन्ने खालको कल्पना नगर्नुहोस् उत्पादन जोसँग छ ऊ बाँच्छ र उत्पादन पैसा जोसँग छ उसले बजारमा सामान नपाउने अवस्था हुन सक्छ त्यसैले उत्पादनलाई बढाउने र उत्पादनलाई जोगाउने काम गर्नुपर्छ र खेतीपाती गर्ने किसानलाई सम्मान गर्नुपर्छ र उसलाई यहाँ होइन सम्मान गर्नुपर्छ त्यस कारणले चाहिने नीतिगत निर्णयहरू सरकारको तहमा रहँदा आफूले पनि कृषिमा लाग्ने गरी आफूले इतिहास रच्ने गरी काम गरेर अगाडि बढ्नुहोस् र किसानले भोलिका दिनसम्म सम्झिने गरी काम गर्नु होला त्यसले सम्झिने गरी काम गर्नु होला भन्ने म भन्न चाहन्छु
0: राष्ट्रिय कृषक महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठ विचारसँगै हामी

0: छैन अशी आयुक्त अनि आफू व्यक्तिमा छन्। दुई अर्को होइन, दुई रुपियाँ बराबरको बदमासी पाएको प्रमाणित भए सार्वजनिक जीवन त्याग्छु।
1: प्राविधिक साथी रवि विक्रमलाई धन्यवाद। अहिलेलाई नील प्रकाश सन्त र सन्तोष सरको विधामा तपाईँको आजको दिन सुन्नु

Protecció del Té, molta negoci, tinc una de l'estat de

नक्कली पार्सल गुट्टो जोडेसमा चाहिँ खुसी भएर बिहे

Thank you.

रूपले पनि ड्रग मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनावले खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन

Si mi kuja mitya yet pusha puchi bag mitya osama phela pai pusha. Mi kuja kapi usha samajya adike prakar Ashok Kumar naam ka anusha hijo eva gaon pali ka e. Nachi ko mi kuja chhatra mitya bag mitya phela pai kuro uha ka anusha bag ko mitya neki bhai ko. Jantai din bhai prahmi ka anusha anuman anusha bade bag. आसपास मात्र का मृत्यु भएको हुन सक्ने उहाँले जानकारी दिनुभयो तर मृत्युको वास्तविक कारण भने पोस्टमार्टम रिपोर्ट आएपछि मात्र स्पष्ट हुने डाक्टर ब्रह्मले जानकारी दिनुभयो भोटिया राष्ट्रिय निकुञ्ज पार्टी बाघ संरक्षणका लागि महत्वपूर्ण क्षेत्र मानिन्छ जहाँ पछिल्लो तथ्याङ्क अनुसार 125 पार्टी बाघ पाएका छन् सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग र रावर आयोगको प्रतिवेदन कार्यान्वयन प्रक्रिया अघि बढाएको छ प्रतिवेदनमा उल्लेख भएका अधिकारले सबै सरकारी तथा सार्वजनिक जग्गा कुनै पनि व्यवहारले हक हस्तान्तरण हुन नपाउने गरी रोक्का प्रक्रिया शुरू गरेको हो भूमि व्यवस्था सहकारी संघीय मामिला तथा समन्वय प्रशासन मन्त्रालयले भूमि व्यवस्था तथा अभिलेख जिल्लाकी विभागलाई पत्राचार गर्दै आयोगको प्रतिवेदनमा समावेश अतिक्रमित जग्गा कुनै पनि व्यक्तिको नाममा चिन्हित नामशाली र नामशाली वा अन्य कुनै माध्यमबाट हक हस्तान्तरण हुन नपाउने गरी रोक्न राख्न निर्देशन दिएको छ।

जिम्मेवारी बनी पूरा संसदीय दबाव संसदीय दबावदेखि बाटलाई पन्छिन खोजेको आरोप लगाउनु भएको छ। सोमबार संघीय संसदको बाहिर संचार कार्यक्रमसँग कुरा गर्दै उहाँले प्रदेश तथा सरकारका मन्त्रीहरूको गतिविधि प्रति टिप्पणी गर्नुभएको हो। अध्यक्ष सामपाङले बजेटमा करको दर हेरफेर र जन अपेक्षा सम्बोधन नभएको विषयमा विपक्षी दलहरूले उठाएको प्रश्न सरकारले उचित उत्तर नदिएको जानकारी दिनुभयो। उहाँले पूर्वाधार विकास मन्त्रीले निर्माण कार्य ढिलाइ गर्ने ठेकेदारको खुट्टा भाँचिदिने भनी दिनुभएको पछिल्लो अभिव्यक्तिको आलोचना गर्नुभएको थियो। सरकार अभिभावकीय भूमिकामा रहनुपर्ने उल्लेख गर्नुभयो। बजेटमा धरानको खानेपानी कार्यक्रमको लागि विनियोजित रकम सम्बन्धमा सम्पाले यो आफ्नो वर्षौंदेखिको एजेण्डालाई ड्रिम प्रोजेक्ट भएको जारी गर्नुभयो। अर्थमन्त्रीमाथि उठेको प्रश्न र संसदीय छानबिन समितिको माग सम्बन्धमा उहाँले सत्ता पक्षले दुई तिहाईको दम देखाएको टिप्पणी गर्नुभयो।

nostro giardino.

在你曾无所谓，让你才能设备可以那样一点那样神的选择，让你把这个事情给你。他竟然能够在

किशोरी।

0: पसिनो धानको बिउ पनि श्रेष्ठ हिजो भेटमा आइसकेको छ।
1: साथै रासायनिक रूपमा युरिया, डिएपी, पोटास र विभिन्न खालका तरकारी बिउ बिजन विषादी पशु पक्षीको औषधि उपचार मूल्यमा गरिन्छ।
0: स्थान श्रेष्ठ एग्रोभेट भास्करी किसान चुकदेखि दक्षिण सामुदायिक पुस्तकालयको पूर्व साइडमा।

0: ज्ञान विभाग तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एल निनियोको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, बर्सातको हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ।
1: त्यसैले किसान दाजुभाइ दिदी बहिनी हो, अब पानी बसाउने धान खेती अप्नाऊ।
0: धान छर्नेर रोप्ने योजना पानी अनुसार बनाऊ। सिरान मध्य र पुछरा क्षेत्रमा पारै पारो रोपौ।
2: कम पानीमा राम्रो हुने धानका जातहरू जस्तै सुक्खा धान, हर्दी धान, चामल मसुरी र बहुगुणी प्रयोग गरौं।
0: डीएसआर विधि सुक्खा खेतमा धान छर्ने विधि, एसआरआई जस्ता पानी पचाउने प्रविधि अपनाऊ।
1: खेत समय अलि परियो

Yes.

sus

मलाई एक पटक सेवा गर्दै ओङ्कार अवश्य दिनुहोला हस् धन्यवाद।

0: के चिन्तन धेरै नै होइन, खै अहिलेसम्म के भएको छैन
1: बाली बालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैले जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत प्राणी जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर मात्रामा राख्नु पर्छ। रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मुर्छा हल्ने, थकान महसुस हुने र होस हराउने जस्ता तत्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ। रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यस्ता धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर
0: पुर्याउँछ।

कानुनी अपराध हो

0: नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसूति तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्नु तथा शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता तथा तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौ।
0: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सट्टा र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौ।
0: स्वस्थ रहौ, सुखमय जीवन बिताउ।
2: रेडियो गुरुबाबा एफएमद्वारा जनहितकारी सन्देश।

ते तिर्नै पर्छ। कर्जाको रूपमा प्रभाव लिएर कम सर्वसाधारण बचतकर्ताको सम्पत्ति हो। कर्जा लिएर नियत बस कर्जा चुक्ता नगर्दा कानुनी कार्यवाहीमा परिने भएकोले पूर्व निर्धारित समयमा कर्जा चुक्ता गर्नुपर्छ।

Thank you.

0: आइसक्नुभयो। आजको वाइसलको छलफल सुन्नु गराउनु त आज हामी पहिलो जागरूकताको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, बिरालो सुक्खा जमिनमा पानी लसाउने जमिन भुकको फुलले काँडा काट्ने वा पहिले काटेको छ भने काँडो फराकी नहुने र जमिन भाँचिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
0: ल, पहिलोका पनि लक्षण हुन्छन् न भनेको। हामीले त पहिलो ईश्वरको लीला सम्झेको त सबैभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मुल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पुलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छ।
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु? छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिलो जाने सङ्केत देख्यो भने तुरुन्तै सुरक्षित स्थानमा गइहाल्नु पर्छ।
0: घरका सरसामान निकाल्नु पर्यो, यतिले हिँडिहाल्नु मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अन्न गर्न थाल्नु भयो भने पहिलोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचेको धन, ज्यान नभई के धन?
2: एफएमद्वारा जनहितमा जारी सन्देश।

यति चिन्ता भने धेरै

0: धुमा धुम पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषैले हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ। रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फसल तरकारी खानेलाई फिङ्गरका लागि टाउको दुख्ने, मुर्छा पर्ने, थकान महसुस हुने र होस लगाउने जस्ता तत्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: सुन्नुहोस्
0: है, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यस्ता धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समय

अपने खेती बाड़ी में समस्या पड़ेगा।

0: Partit Taulanit, Julius Tinsley Parra, Ayem Anes, Fontal Matiasi, Nataku Trakutima, Natatar, Savitri, Sarsu Bauna, Sama Monsuri, Ram Han Tasaita, Han Saipat, Tinsley Ek, Yamani Tasta, Osino Tanko, Tinpani, Sesta, Yerutekma, Aisa, Yerutekma, साथै रासायनिक मल युरिया डिएपी पोटास र विभिन्न खालका तरकारी ट्युबिसन विषाले पशुपक्षीको औषधि उपचार सुपथ मूल्यमा गरिन्छ।
1: स्थान श्रेष्ठ एग्रोटेक बाँसुरी किसान चौकदेखि दक्षिण सामुदायिक पुस्तकालयको पूर्व साइडमा

Grazie a tutti.

Gracias.

8,000 मेट्रिक टन यूरिया, 7,000 मेट्रिक टन डीपी

Poderia, agora, pode

Thank you.

0: अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एल निनियोको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, वर्षा कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ।
1: त्यसैले किसान दाजुभाइ दिदी बहिनी हो, अब पानी बचाउने धान खेती अपनाऊ।
0: धान छरेर रोप्ने योजना पानी अनुसार बनाऊ। सिरान मध्य र उजाड क्षेत्रमा पारे पालो रोपो।
2: कम पानीमा राम्रो हुने धानका जातहरू जस्तै सुक्खा धान, हर्दी धान, चामल मर्सिडी र बहुत

स्वास्थ्य कार्यद्वारा

0: रासायनिक वर्ग यूरिया डीएपी पोटास र विभिन्न खालका तरकारीका बीजन विषादी पशुपक्षीको औषधि उपचार सुलभ मूल्यमा गरिन्छ।
1: स्थान श्रेष्ठ एग्रोभेट भाषकरी किसान चौक

0: हिसाब से सौ फोटो सचिवों के लिए वो विराट की तरफ जो कोई यहाँ ऐसा था कि जो रास्ता यहाँ सीधी तो यह रास्ता रही है दर्शा फिर हो
1: भ्रष्टाचार चलने का विवेकमा संलग्न रहेको शासनकालमा राजधानी विभागका महानिर्देशकले राज अदालतलाई पक्राउ गरिएको छ। अत्याचार रोक्ने अनुसन्धान आयोगले अदालतलाई आज विभागबाट नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो। विशेष अदालतले महानिर्देशक अदालत र विभागका निर्देशक सुनिल कुमार केसीलाई चार दिन खुलामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। फ्रान्सेली कम्पनी सिङ्गापुरको एजेन्ट र नेपालको साभर कन्ट्राक्ट बीचको शंकास्पद नेक्सको बारेमा समाचार प्रकाशित भएपछि दबावमा परेको अख्तियारले यही विषयमा थप अनुसन्धानका लागि महानिर्देशक अदालतलाई पक्राउ गरेको हो। यी पासपोर्ट टेकामा स्वाभाविक रूपमा 12.25% कमिसन दिएको ठेक्का प्रक्रियामा सेटिङ गरिएको तथा कानुनी प्रक्रिया उल्लङ्घन गरेर कम्पनीलाई ठेक्का दिलाइएको आरोप समेत अनुसन्धानको केन्द्रमा छ। यसैबीच पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको कथित भ्रष्टाचार तथा अनियमितता प्रकरणमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक सञ्जीव गौतमलाई विशेष अदालतले पूर्वक्षका लागि चुनावमा पठाउने आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरूको इजलासले आज उक्त आदेश जारी गरेको हो। उक्तले गोपुमाथि विमानस्थल निर्माणका क्रममा करिब 8.95 लाख रुपियाँभन्दा बढी सरकारी रकम इनामी गरी प्राधिकरणलाई आर्थिक हानि पुर्याएको आरोप लगाएको सिआइएनसँग कुरा गर्दै विशेष अदालतका सूचना अधिकारी पार्वती हितले बताउनुभयो।
2: प्राधिकरण विभागको राजधानी क्षेत्रमा अनियमितता गरेको भन्ने प्रश्नमा त्यहाँको विभागको महानिर्देशक अदाल र निर्देशक
1: अदालतको अध्यक्ष गौतम अब मुद्दाको अन्तिम फैसला नआउँदासम्म थुनामै रहनेछन्। पोखरा अन्तर्राष्ट्रिय विमान यस्तो निर्माणसँगै सम्बन्धित यो मुद्दा पछिल्लो समय चर्चित भ्रष्टाचार प्रकरण मध्ये एक मानिएको छ। नक्कली भुटानी शरणार्थी प्रकरण सम्बन्धी जिल्ला अदालत काठमाडौँमा सुनवाई भइरहेको मुद्दा हेर्दा हेर्दैमा राखिएको छ। 5 दिनदेखि सुनवाई भइरहेको यो मुद्दा हेर्दा हेर्दैमा भोलिका लागि पेशी तोकिएको हो। गत जेठ 27 गतेदेखि यो मुद्दा न्यायाधीश तेज बहादुर खड्काको इजलासमा सुनवाई भइरहेको छ। न्यायाधीश खड्काले भुटानी शरणार्थी मुद्दा प्रकरणको फाइल अध्ययन गर्न समय लाग्ने भएका कारण आज अपराह्नपछि सुनवाई रोकेर हेर्दा हेर्दैमा भोलिका लागि पेशी राखेको सूचना अधिकारी शिव खतिवडाले जानकारी दिनुभएको छ। नेपालमा यस वर्षको दशैयामा अर्थात मनसुन भित्रन अझै केही समय लाग्ने मौसमविदले बताएका छन्। सामान्यतया जुन 13 अर्थात जेठको 30 तिर नेपाल प्रवेश गर्ने मनसुन प्रणाली हालसम्म अनुकूल वातावरण

0: विभिन्न स्तरमा स्थानीय पश्चिमी वायुको प्रभावले अल्प तथा मध्यम वर्षा भए पनि त्यसलाई मनसुनी वर्षा मान्न नसकिने उहाँले सीआईएनसीले बताउनुभयो।
1: अस्पष्टताको अन्त्य गरेको जनाएको छ। यो कार्यविधि अनुसार चिकित्सा शिक्षाको

एघार चौबिस वर्ष पछि आमाले सामान्य भविष्य फिफा विश्वकपमा भोलि बिहान पौने चार बजे इराक र नर्वे खेल्नेछन्। त्यस्तै पौने सात बजे अमेरिकाको कन्सास सिटी र नसारोमा समूह जेमा रहेका सात्विक विजेता अर्जेन्टिना र अल्जेरिया खेल्नेछन्। पौने दस बजे अस्ट्रेलिया र जोर्डन खेल्नेछन्।

0: घरमै आमदानीका लागि व्यवसायमा लाग्नेहरूको संख्या बढ्दै गएको छ।
1: बाजुराको मणिनगर नगरपालिका स्थित पोल्ट्री बजारमा सर्वदेय पोखरी र किराना व्यापार गर्दै आउनु भएको छ। 2057-58 सालदेखि यो व्यवसायमा लाग्नु भएका उहाँको मुख्य जीविकोपार्जनको आधार नै किराना व्यापार बनेको हो। प्रत्येक पालिकामा यातायातको सुविधा हुनेसँगै पोल्ट्रीले पेसा भेडा चौरी कुखुरा पालन छोडेर व्यापारमा लगाइरहनु भएको छ।

0: क्षेत्रमा वन गढेलको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सडकको लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो हाल्नु वा चुरोटको ठुटाको टुक्रा जुत्ताभावी फाल्नु ठुलो आगारीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जङ्गल आसपास आगो नपाल्नुहोस्। धुम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
1: सामुदायिक सूचना नेटवर्क
0: सिआइएन तपाईँले सामुदायिक सूचना नेटवर्क सिआइएन

0: शरीर माटो पानी र रासायनिक मलको सन्तुलन कस्तो राख्ने? नमस्कार, हेलो मौसममा तपाईँलाई स्वागत छ। म सन्तोष गन्धर्वा। आजको हेलो मौसममा वर्षा भित्रै अधिकांश क्षेत्रमा केही दिनमा धान खेती सुरु हुनेछ। पानीको सहज भएका स्थानका किसानले खेती सुरु पनि गरिसकेका छन्। धान खेती गर्न किसानले रासायनिक मल, माटो तथा पानीको सन्तुलन मिलाउन के गर्ने भन्ने विषयमा वरिष्ठ कृषि वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहासँग कुराकानी गरेका छौँ।
1: पानीको मात्रा हुन्छ, जब सुक्खा हामी रासायनिक मल हाल्छ भने त्यो काम गर्छ। एउटा कुरा, दोस्रो कुरा के हो भने कोही पनि रासायनिक मल त्यो बेला आफ्नो काम गर्छ जब खेतमा अर्ग्यानिक म्याटर बनाइन्छ, अर्थात् प्राकृतिक पदार्थ बनाइन्छ। प्राकृतिक मल खेतमा छैन भने, प्राकृतिक पदार्थ मात्रामा छैन भने रासायनिक मलले खासै राम्रो काम गर्दैन। त्यसै कारणले यो कम्बिनेसन हो है, दुवैको सबै प्रयोग कुनै किसानले गर्छ भने गोबर मल अथवा प्राकृतिक मल परिहाल्ने
2: सूचना लिनुपर्छ। यदि सुक्खा

Just because it's hard to go to the test,

Sara, bunlar bir hansım şudur. Bu sohbet yine, bu da

一个寂寞。

सप्ताह चीनसह बिहारलाई सम्बन्धी समग्र पत्रमा हस्ताक्षर गरे पनि त्यसको एक दशक पूरा हुन लागेपछि हालसम्म उक्त अवधारणा अन्तर्गतका आयोजना कार्यान्वयनका लागि सरकारले महत्वपूर्ण निर्णय लिन सकेका पाइँदैन। यसर्थ सन् 2019 आयोजित बिहारलाई फोरममा नेपालले सहभागिता जनाउँदै आफूलाई यस अवधारणाको व्यापक साझेदारको रूपमा प्रस्तुत गरेको थियो। त्यसपछि सन् 2024 बिहारलाई फ्रेमवर्कमा दुई देशले हस्ताक्षर गरेका थिए, जस अन्तर्गत दुवै देशलाई आवश्यक पर्ने आर्थिक सहायता सम्बन्धी

तिमीले बिस कम्ती कमाइ तिमीले पक्षहरूको जोड चाहिँ केमा पाइन्थ्यो खासरी विगतका सहमति सम्झौता अगाडि बढाउने भन्ने कुरा भन्न अगाडिदेखि

अब अर्को विषय आफूहरूले उठाउँदै आएको समान पेन्सन

ஆரம்பிச்சதுக்கு நன்றி. சரி, தரையா

0: सबैलाई आइसक्नुभयो आजको वाइसरको सफर सुरु गराउन त आज हामी पहिलो जानुपूर्वको लक्षणहरूको बारेमा टिकेको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, पिरालो र सुक्खा जमिनमा पानी नसक्ने जमिन भुकको फुलले धाँदा काट्ने वा कहिले फाटेको छ भने धाँदा पराटिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
0: पहिलोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिलो स्तरको लिनको सबैसँग त सचेतभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको फुल सुक्ने वा थमेलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिलो जाने सङ्केत थाहा पाएर के भन्नु?

0: आफ्नो सपनाको पक्षमा निर्णय गरौँ
1: तर कुरा

0: समाचार।
1: विश्व स्वास्थ्य संगठन का अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रस्तुति तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिँडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निद्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष पुगेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
1: चिलो पदार्थ, माछा मासु कम खाऊ, खानामा

Thank you.

यस वर्ष नपुगेर अगाडि नपुगेको थाहा छैन कि क्या हो

0: कर्मचारी संदेश तथा मौसम विज्ञान विभाग तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एल निनियोको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, बर्सात कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ।
1: त्यसैले किसान दाजुभाइ दिदी बहिनी हो, अब पानी बचाउने धान खेती अपनाऊ,
0: धान छानेर रोप्ने योजना पानी अनुसार बनाऊ, सिरान मध्य र कुसा क्षेत्रमा पारे गर्नु हो। कम पानीमा राम्रो हुने धानका जातहरू जस्तै सुक्खा धान, हर्दी धान, सामी र बहुगुणी प्रयोग गरौं।
2: डीएसआर विधि सुक्खा क्षेत्रमा धान छर्ने विधि, एसआरआई जस्ता पानी बचाउने प्रविधि
1: अपनाऊ,
0: समूहमा पानी बाँडौ, नहर सफा राखौ, पानीको प्रत्येक रूपमा बचाऊ,
2: पानी बचाई खेती गरौ।